एक जिम्मेदारी भी आती है। औलाद सिर्फ खुशी नहीं, अमानत भी है। बीवी अल्लाह की अमानत है। वालिदैन सिर्फ बुजुर्ग नहीं बल्कि अल्लाह की तरफ से हमारे इम्तिहान का जरिया भी है। अक्सर लोग समझते हैं कि अगर हमने घर का खर्च पूरा कर दिया तो हमारी जिम्मेदारी ख़त्म हो गई, लेकिन कुरान मजीद उससे कहीं आगे की बात करता है। अल्लाह ताला फरमाता है, या अय्युहल्लज़ीन आमनू क़ू अन्फुसकुम व अहलीकुम नारा, ए ईमान वालों अपने आप को और अपने घर वालों को जहन्नम की आग से बचाओ। समय के नाम रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम पूरी उम्मत के सबसे बड़े मुअल्लिम भी थे, सबसे बड़े कायद भी, सबसे बड़े दाई भी, लेकिन इसके बावजूद आप सल्लल्लाहु अलैहि वसल्लम अपने घर वालों के लिए वक्त निकालते थे। उम्मुल मोमिनीन आयशा रज़ियल्लाहु अन्हा से पूछा गया कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम घर में क्या करते थे। उन्होंने फरमाया, आप अपने घर वालों की खिदमत करते थे और जब नमाज का वक्त होता तो नमाज के लिए तशरीफ़ ले जाते थे। समझ कराम, जो इंसान पूरी इंसानियत की रहनुमाई कर रहा हो वो भी अपने अहले खाना की खिदमत को अपनी जिम्मेदारी समझता है, तो हम किस बुनियाद पर यह समझ लेते हैं कि सिर्फ माशी जिम्मेदारी पूरी कर देना काफ़ी है। कभी बाद साहबा ने सोचा कि हम शादी नहीं करेंगे, मुसलसल रोज़े रखेंगे, पूरी रात इबादत करेंगे ताकि ज़्यादा नेकी हासिल हो। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, मैं रोज़ा भी रखता हूँ और इफ्तार भी करता हूँ, रात को इबादत भी करता हूँ और आराम भी करता हूँ, मैंने निकाह भी किया है, बस जो मेरी सुन्नत से मुंह मोड़े वो मुझ में से नहीं। कितना खूबसूरत तवाज़ुन है, इबादत भी, ख़ानदान भी, काम भी और माशरा भी। एक मरतबा सलमान फारसी रज़ी अल्लाह अन्हु अबू दरदा रज़ी अल्लाह अन्हु के घर तशरीफ़ ले गए। उन्होंने देखा कि अबू दरदा रज़ी अल्लाह अन्हु मुसलसल नफली रोज़ों और इबादत में मशगूल रहते हैं, यहाँ तक कि अपनी अहलिया और अपनी सेहत का भी ख्याल नहीं रखते। सलमान रज़ी अल्लाह अन्हु ने फरमाया, तुम्हारे रब का भी तुम पर हक है, तुम्हारे जिस्म का भी तुम पर हक है और तुम्हारे अहल वयाल का भी तुम पर हक है, इसलिए हर हकदार को उसका हक दो। बाद में जब ये बात रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम तक पहुंची, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, सलमान ने सच कहा। समीन किराम, आज इंसान का सबसे बड़ा मसला ये है कि काम ख़त्म ही नहीं होता। दफ्तर ख़त्म होता है तो मोबाइल पर ईमेल आ जाती है, घर आते हैं तो सोशल मीडिया के प्लेटफॉर्म्स पर स्क्रॉल करना शुरू करते हैं, छुट्टी के दिन भी फ़ोन बजता रहता है। नतीजा, घर वाले कहते हैं कि आप जिस्म से घर में हैं लेकिन जहन कहीं और है। माहिरीन नफ्सियात और ख़ानदानी मुतालात के मुताबिक ख़ानदान की मजबूती तीन बुनियादी चीज़ों पर कायम होती है। पहली चीज़ वक्त है, यानी आप अपने ख़ानदान को कितना वक्त देते हैं। बाज़ लोग पूरा दिन काम में गुजार देते हैं और फिर घर आकर कहते हैं, मैं तो सब कुछ इन्हीं के लिए कर रहा हूँ। दूसरी चीज़ है ताल्लुक और राबता, कि कभी ऐसा भी होता है कि इंसान घर में मौजूद तो होता है लेकिन हकीकत में मौजूद नहीं होता। बच्चे बात करना चाहते हैं लेकिन वालिद मसरूफ हैं, आंखें मोबाइल पर होती हैं, जहन कहीं और होता है। ताल्लुक और राबते से मुराद यहाँ ये सवाल है कि आप घर वालों के साथ कितनी गहराई से जुड़ते हैं। तीसरी बात इत्मीनान की है, कि बाज़ औक़ात इंसान खुद समझता है कि वो ख़ानदान के लिए बहुत कुछ कर रहा है। कभी हम अपने कामों से मुतमईन होते हैं लेकिन हमारे बच्चे और घर वाले खुद को नज़रअंदाज शुदा महसूस करते हैं। इसलिए कामयाब ख़ानदान वो है जहाँ अफराद एक दूसरे के साथ अपने ताल्लुक से मुतमईन हों। माहिरीन का कहना है कि बाज़ लोग हर चीज़ में 100% कामयाबी चाहते हैं और यही सोच अक्सर इंसान को थका देती है। बाज़ लोग ये चाहते हैं कि दफ्तर में भी बेहतरीन हो, हर मंसूबा भी मुकम्मल हो, ख़ानदान भी बिल्कुल मिसाली हो और हर शख्स उनसे खुश भी रहे। उनका मानना यह है कि इंसान कामिल नहीं है, कभी काम में कुछ कमी रह जाएगी, कभी घर में कुछ कमी रह जाएगी।
اہم بات یہ ہے کہ انسان مسلسل توازن پیدا کرنے کی کوشش کرتا رہے۔ مزید کوالٹی ٹائم کے حوالے سے ان کا کہنا یہ ہے کہ گھر میں موجود ہونا اور گھر والوں کے ساتھ جینا دو مختلف چیزیں ہوتی ہیں۔ اگر آپ گھر آ کر صرف اپنے کمرے میں بند ہو جائیں تو یہ خاندان کے ساتھ وقت گزارنا نہیں۔ اچھا وقت وہ ہے جس میں آپ بچوں سے بات کریں، ان کے سکول کے بارے میں پوچھیں، ان کے دوستوں کے بارے میں جانیں، ان کی خوشیوں اور پریشانیوں کو سنیں، ان کے جذبات کو سمجھیں۔ یہی وہ لمحات ہیں جو تعلقات کو مضبوط کرتے ہیں۔ سامعین کرام، ایک خطرناک حقیقت تو آپ کو ضرور تسلیم کرنے پڑے گی، وہ یہ کہ اگر آپ کے پاس آج وقت نہیں، کیا آپ اپنے بچوں کے ساتھ بیٹھیں گے؟ یا آپ اپنے بچوں کے ساتھ بیٹھنا پسند نہیں کرتے تو یاد رکھیے کہ جب یہ بچے بڑے ہو جائیں گے تو ان کے پاس بھی وقت نہیں ہوگا۔ بچوں میں جو تعلقات نہیں بنائے جاتے، جوانی میں ان کا خلا محسوس ہوتا ہے۔ اس لیے آج جو وقت آپ اپنے بچوں کو دے رہے ہیں، دراصل آپ اپنے بڑھاپے کی محبت جمع کر رہے ہیں۔ بچوں کے ساتھ وقت گزارنے کے حوالے سے ایک واقعہ ایک صحابی رسول کا بھی ہمیں ملتا ہے۔ نام ہے ان کا حنزلہ رضی اللہ عنہ۔ وہ ایک دن پریشان تھے، انہوں نے عرض کیا، یا رسول اللہ، جب ہم آپ کے پاس ہوتے ہیں تو ایمان بہت مضبوط محسوس ہوتا ہے، لیکن جب گھر جاتے ہیں، بچوں کے ساتھ ہوتے ہیں، کاروبار کرتے ہیں تو وہ کیفیت باقی نہیں رہتی۔ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، ہر چیز کا ایک وقت ہوتا ہے، ساعہ و ساعہ، یعنی عبادت کا بھی وقت ہے، خاندان کا بھی وقت ہے۔ یہی انسانی فطرت ہے۔ اسلام انسان سے فرشتہ بننے کا مطالبہ نہیں کرتا، اسلام انسان کو متوازن انسان بنانا چاہتا ہے۔ سامعین کرام، اگر ہم واقعی توازن چاہتے ہیں اپنی زندگی میں تو چند کام ضرور کریں کہ گھر پہنچ کر کچھ دیر کے لیے موبائل ایک طرف رکھ دیں، روزانہ کم از کم ایک وقت خاندان کے ساتھ بیٹھیں، بچوں سے ان کے جذبات بھی سنیں، صرف نمبروں کے بارے میں نہ پوچھیں، دفتر کا کام گھر میں نہ لائیں اور گھر کے مسائل دفتر میں نہ لے جائیں۔ بچوں کی ترقی کے لیے اپنے دوسرے مفادات کو قربانی دیں، کیونکہ ترقی کے لیے قربانی ضروری ہے۔ سامعین کرام، آپ سب نے وہ حدیث سنی ہوگی جس میں رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، تم میں سب سے بہتر وہ ہے جو اپنے گھر والوں کے لیے سب سے بہتر ہے، اور میں اپنے گھر والوں کے لیے تم سب سے بہتر ہوں۔ تو سامعین کرام، دیکھیے نبی اکرم صلی اللہ علیہ وسلم نے کیا معیار رکھا ہے۔ فرمایا، اصل انسان کی پہچان اس کے گھر کے اندر ہوتی ہے۔ باہر سب اچھا بن سکتے ہیں، لیکن گھر کے اندر اصل کردار سامنے آتا ہے۔ رسول اللہ صلی اللہ علیہ وسلم کا مشہور فرمان ہے کہ تم میں سے ہر شخص نگہبان ہے، اور ہر شخص سے اس کی رعیت کے بارے میں سوال ہوگا۔ باپ سے پوچھا جائے گا، ماں سے پوچھا جائے گا، شوہر سے پوچھا جائے گا، بیوی سے پوچھا جائے گا۔ یعنی قیامت کے دن صرف نمازوں کا حساب نہیں ہوگا، بلکہ یہ بھی پوچھا جائے گا کہ اپنے گھر والوں کے ساتھ کیسا برتاؤ کیا۔ اور اب سامعین کرام، پروگرام کے اس مرحلے میں ایک اور سوال کی طرف آگے بڑھیں گے۔ یہ سوال تقریباً ہر انسان کے ذہن میں ہوتا ہے کہ کیا میں اپنے کام میں کامیاب بنوں یا اپنے گھر والوں کے لیے وقت نکالوں، کیا زیادہ اہم ہے، کیریئر یا خاندان؟ سامعین کرام، اسلام اس سوال کا نہایت خوبصورت جواب دیتا ہے۔ اسلام یہ نہیں کہتا کہ دنیا چھوڑ دو، اور یہ بھی نہیں کہتا کہ دنیا ہی سب کچھ ہے۔ اسلام تو کہتا ہے کہ کام بھی عبادت ہے، بشرطے کہ اس کا مقصد اللہ کی رضا ہو۔ اگر کوئی انسان حلال طریقے سے محنت کرتا ہے، اپنے بچوں کی ضروریات پوری کرتا ہے، اپنے والدین کی خدمت کے لیے روزگار کماتا ہے، اپنی بیوی اور گھر والوں کی کفالت کرتا ہے، تو یہ بھی اللہ کے نزدیک عبادت بن سکتی ہے۔ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، کسی انسان نے اپنے ہاتھ کی کمائی سے بہتر کھانا کبھی نہیں کھایا، اور اللہ کے نبی داؤد علیہ السلام بھی اپنے ہاتھ کی کمائی کھاتے تھے۔ تو سامعین کرام، اس حدیث میں اسلام ہمیں یہ بتاتا ہے کہ مسلمان اپنے ہاتھ سے کمائے، حلال کمائیں، عزت کے ساتھ کمائیں۔ ہاں، یہ بھی حقیقت ہے کہ آج دنیا میں بعض لوگ کام کو ہی زندگی سمجھ بیٹھتے ہیں، صبح سے رات تک صرف کام، گھر میں بھی کام، چھٹی میں بھی کام۔ اسلام اس رویے سے روکتا ہے۔
اللہ تعالیٰ فرماتا ہے تمہارے مال اور تمہارے

0: और उस दिन से डरो जिस दिन तुम सब अल्लाह की तरफ लौटाए जाओगे, फिर हर शख्स को उसके किए का पूरा पूरा बदला दिया जाएगा और किसी पर जर्रा बराबर जुल्म नहीं किया जाएगा। समीन इकराम, कुरान की आयत हमें अंजाम के बारे में याद दिलाता है। ये आयत हमें एक ऐसे दिन की याद दिला रही है जिससे कोई इंसान बच नहीं सकता। ये कौन सा दिन है? मुफस्सिरीन ने इस बारे में दो आरा जिक्र की हैं। एक राय यह है कि इससे मुराद क़यामत का दिन है और यही जमहूर मुफस्सिरीन की राय है। दूसरी राय यह है कि इससे मुराद इंसान की मौत का दिन है, क्योंकि जब इंसान फौत हो जाता है तो उसकी आखिरत का आगाज हो जाता है। सियाक आयत पर गौर करें तो मालूम होता है कि यहाँ असल मुराद यौम क़यामत ही है, क्योंकि आगे फरमाया फिर हर जान को उसके अमाल का पूरा पूरा बदला दिया जाएगा और मुकम्मल हिसाब व किताब, जजा व सजा और इंसाफ का दिन तो क़यामत ही का दिन है। समीन इकराम, क़यामत पर ईमान ये इस्लाम के बुनियादी अरकान में से एक रुकन है। जिस तरह अल्लाह पर ईमान ज़रूरी है व रसूलों पर ईमान ज़रूरी है, उसी तरह आखिरत पर ईमान भी ज़रूरी है। और किसी इंसान के दिल में आखिरत का यकीन मजबूत हो जाए तो उसकी पूरी ज़िंदगी बदल जाती है, उसका किरदार बदल जाता है। क्यों? इसलिए कि वो जानता है कि हर लफ्ज़, हर कदम, हर निगाह, हर फैसला और हर अमल एक दिन अल्लाह के सामने पेश होना है। इसलिए उलमा फरमाते हैं कि इंसान के अक्सर गुनाहों की जड़ आखिरत की कमज़ोर याद है। जब हिसाब का यकीन कमज़ोर हो जाए तो गुनाह आसान महसूस होने लगता है, लेकिन जब यकीन ताज़ा हो जाए तो गुनाह से पहले ही दिल कांप उठता है। इस हकीकत को एक आसान मिसाल से समझते हैं। फ़र्ज़ कीजिए एक शख्स सड़क पर गाड़ी चला रहा है, उसे बार बार बताया गया है कि रफ्तार आहिस्ता रखो, कानून की पाबंदी करो, सिग्नल न तोड़ो, लेकिन वो इन हिदायात की ज़्यादा परवाह नहीं करता। मगर जैसे ही उसे मालूम होता है कि आगे रफ्तार नापने वाला कैमरा लगा हुआ है या कानून नाफिज करने वाला निज़ाम मौजूद है, अचानक उसकी रफ्तार कम हो जाती है, वो पूरी एहतियात से गाड़ी चलाने लगता है। आखिर ऐसा क्यों? इसलिए कि उसे यकीन हो गया है कि अब खिलाफ वर्जी हुई तो फौरन हिसाब होगा। इसी तरह जब इंसान को ये यकीन हो जाए कि अल्लाह हर लम्हा देख रहा है, हर अमल लिखा जा रहा है और क़यामत के दिन हर चीज़ का हिसाब होगा, तो फिर उसकी ज़िंदगी खुद ब खुद संवरने लगती है। कुरान ने ज़िंदगी के रास्ते में बहुत से वाज़ह इशारे लगा दिए हैं। कहीं फरमाया सूद से बचो, कहीं फरमाया जिना के करीब भी न जाओ। गौर कीजिए कुरान का हुक्म कि बस इतना नहीं कहा गया कि जिना न करो, बल्कि फरमाया जिना के करीब भी न जाओ, क्योंकि हर बड़ा गुनाह छोटे कदमों से शुरू होता है। समीन इकराम, इसलिए इस्लाम सिर्फ अंजाम से नहीं बल्कि उस तक पहुंचाने वाली रास्तों से भी रोकता है। सोचने की बात यह है कि आखिर इंसान अल्लाह की मुकर्रर करदा हुदूद क्यों तोड़ता है? वो हराम कमाई क्यों इख्तियार करता है? वो झूठ क्यों बोलता है? वो खयानत क्यों करता है? वो अल्लाह की नाफरमानी क्यों करता है? इसका एक बड़ा सबब यही है कि आखिरत का यकीन कमज़ोर हो जाता है। अगर इंसान को हर लम्हा ये एहसास रहे कि अल्लाह देख रहा है, फरिश्ते लिख रहे हैं और एक दिन अदालत इलाही में हाजिर होना है, तो बहुत से गुनाह खुद ब खुद ख़त्म हो जाए। इसीलिए रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की मक्की ज़िंदगी पर नज़र डालें। 13 बरस तक आप सल्लल्लाहु अलैहि वसल्लम ने ज़्यादातर 3 बुनियादी अकायद पर जोर दिया। अव्वल तौहीद यानी सिर्फ अल्लाह की इबादत, दुम रिसालत यानी अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की इताअत, सेवम आखिरत यानी मरने के बाद दोबारा उठाया जाना, हिसाब जन्नत और जहन्नम। जब ये 3 बुनियादें मजबूत हो जाएं, तो इंसान की पूरी ज़िंदगी खुद ब खुद दुरुस्त होने लगती है। समीन किराम, तो चलें आज की इस नशिस्त में हम इसी अजीम हकीकत को समझने की कोशिश करेंगे कि क़यामत पर ईमान इंसान की ज़िंदगी को कैसे बदल देता है اور قرآن ہمیں بار بار آخرت کی یاد کیوں دلاتا ہے؟ اللہ تعالی ہمیں اپنی ملاقات کی تیاری کرنے، اپنے اعمال کی اصلاح کرنے اور اس دن کی کامیابی نصیب فرمائے جس دن نہ مال کام آئے گا نہ اولاد، بلکہ صرف وہی شخص کامیاب ہوگا جو اللہ کے حضور قلب سلیم لے کر حاضر ہوگا. آمین یا رب العالمین. سامعین کرام، پروگرام کے اس مرحلے میں لیتے ہیں ایک چھوٹا سا وقفہ. وقفے کے بعد اس آیہ مبارکہ کی تفصیل کی طرف بڑھیں گے بإذن اللہ تعالی. جڑے رہیے ہمارے ساتھ.
1: قرآن کو سمجھنے کے لیے آسان کر دیا گیا ہے، البتہ ہر شخص اپنی سمجھ اور طلب کے مطابق اس سے فیض حاصل کرتا ہے، مگر جو بھی قرآن کی صحبت میں بیٹھے وہ خالی ہاتھ نہیں لوٹتا. انسان اس نور ہدایت سے مرحلہ با مرحلہ کچھ نہ کچھ حاصل کرتا رہتا ہے، یہاں تک کہ وہ ایسے معنی اور حقائق تک پہنچ جاتا ہے جو عقلوں کو حیرت میں ڈال دیتے ہیں. تلاوت، تدبر اور فہم قرآن کے ایک خوبصورت سفر میں شامل ہو جائیے طلحہ اشرف الزمان کے ساتھ. پروگرام تحفیم القرآن.
0: ویلکم بیک سامعین، خوش آمدید آپ کو پروگرام تفہیم القرآن کے آج کے اس مبارک حلقے میں. قیامت پر ایمان کے حوالے سے ہماری گفتگو ہو رہی ہے. ہم نے یہ بتایا کہ اسلام کے بنیادی عقائد میں سے ہے، بلکہ انسان کے کردار اور عمل کے اصلاح کا سب سے مضبوط ذریعہ بھی یہی عقیدہ ہے. تو قرآن مجید نے قیامت اور دوبارہ زندہ کیے جانے کے عقیدے کو کس انداز میں ثابت کیا ہے، اور کیوں اللہ تعالیٰ نے مکی دور میں اس موضوع کو بار بار بیان فرمایا؟ چلیں ہم ان سوالات کے جوابات ڈھونڈتے ہیں. سامعین کرام، قرآن مجید کو اگر مجموعی طور پر دیکھا جائے تو اس کی آیات کو دو بڑے ادوار میں تقسیم کیا جاتا ہے، ایک مکی صورتیں اور دوسری مدنی صورتیں. مکی دور میں نازل ہونے والی آیات کا بنیادی موضوع تھا عقیدہ، یعنی توحید، رسالت اور آخرت، جبکہ مدینہ منورہ میں اسلامی ریاست قائم ہونے کے بعد زیادہ تر احکام شریعت نازل ہوئے، نماز، روزہ، زکوٰۃ، حج، نکاح، تجارت، حدود اور دیگر عملی قوانین. اس ترتیب میں بھی ایک بہت بڑی حکمت ہے، کیونکہ جب تک عقیدہ مضبوط نہ ہو شریعت پر عمل پائیدار نہیں ہوتا. اور ان عقائد میں بھی توحید کے بعد سب سے زیادہ جس حقیقت کو قرآن نے بیان کیا وہ بعث بعد الموت، یعنی مرنے کے بعد دوبارہ زندہ کیے جانے کا عقیدہ ہے. اس کی وجہ بھی واضح ہے. ہر دور کے منکرین کا سب سے بڑا اعتراض یہی رہا کہ مرنے کے بعد دوبارہ زندہ ہونا آخر کیسے ممکن ہے. وہ کہتے تھے کہ انسان مٹی بن جائے، ہڈیاں بوسیدہ ہو جائیں، جسم کا ذرہ ذرہ بکھر جائے، پھر دوبارہ کیسے زندہ ہوگا. تو اصل مسئلہ یہ تھا کہ انہوں نے اللہ کی قدرت کو اپنی محدود طاقت پر قیاس کیا. وہ خود مردے کو زندہ نہیں کر سکتے تھے، اس لیے سمجھتے تھے کہ شاید اللہ بھی ایسا نہیں کر سکتا. حالانکہ قرآن بار بار یہ حقیقت واضح کرتا ہے کہ اللہ کی قدرت انسان کی قدرت جیسی نہیں. اللہ فرماتا ہے انما امره اذا اراد شيئا ان يقول له كن فيكون. اللہ جب کسی چیز کا ارادہ فرماتا ہے تو صرف اتنا کہتا ہے ہو جا، اور وہ ہو جاتی ہے. سبحان اللہ، یہ فرق ہے خالق اور مخلوق کے درمیان. ہم کسی کام کے لیے وسائل ڈھونڈتے ہیں نا، وقت لگتا ہے، محنت کرنی پڑتی ہے، لیکن اللہ تعالیٰ کے لیے کوئی چیز مشکل نہیں. اسی لیے قرآن نے قیامت کے عقیدے کو ثابت کرنے کے لیے مختلف انداز اختیار کیے. پہلا انداز، اللہ تعالیٰ نے قسم کھائی. قرآن میں کئی مقامات پر اللہ تعالیٰ نے اپنی ذات کی قسم کھا کر قیامت کے برحق ہونے کا اعلان فرمایا. ارشاد ہوتا ہے زعم الذین کفروا ان لن یبعثوا قل بلا وربی لتبعثن. کافروں نے گمان کیا کہ انہیں دوبارہ نہیں اٹھایا جائے گا. اے نبی، کہہ دیجئے کیوں نہیں، میرے رب کی قسم تم ضرور دوبارہ اٹھائے جاؤ گے. ایک اور مقام پر فرمایا قل ای وربی انہ لحق. کہہ دیجئے میرے رب کی قسم یہ بالکل حق ہے. سورہ زاریات میں فرمایا فورب السماء والأرض إنه لحق مثل ما أنكم تنطقون. آسمان و زمین کے رب کی قسم یہ حقیقت تو اسی طرح یقینی ہے جیسے تمہارا بولنا یقینی ہے. سامعین کرام سوچئے جب اللہ رب العالمین خود قسم کھا کر کسی حقیقت کو بیان کر رہے ہیں تو پھر کسی شک کی گنجائش باقی رہتی ہے. اللہ سے زیادہ سچا کون ہو سکتا ہے؟ قرآن پوچھتا ہے وَمَنْ أَصْدَقُ مِنَ اللَّهِ حَدِيثًا, اللہ سے زیادہ سچی بات کرنے والا کون ہے؟ اسی طرح قیامت کے عقیدے کو ثابت کرنے کے لیے ایک دوسرا انداز بھی اختیار کیا گیا, وہ ہے عقلی دلیل. قرآن عقل کو بھی مخاطب کرتا ہے, وہ انسان سے سوال کرتا ہے اگر تمہاری پہلی تخلیق ممکن ہوئی تو دوسری کیوں ناممکن ہے؟ اللہ فرماتا ہے اولا يذكر الانسان انا خلقناه من قبل ولم يك شيئا, کیا انسان کو یاد نہیں کہ ہم نے اسے اس وقت پیدا کیا تھا جب وہ کچھ بھی نہیں تھا؟ کیا پہلی مرتبہ آدم سے پیدا کرنا زیادہ مشکل تھا یا پہلے سے موجود ذرات کو دوبارہ جمع کرنا؟ عقل خود جواب دیتی ہے کہ پہلی تخلیق زیادہ حیران کن تھی, جب وہ ممکن ہوئی تو دوبارہ پیدا کرنا تو بدرجہ اولا ممکن ہے. اسی لیے علماء اسے قیاس اولا کہتے ہیں. پھر قرآن ایک تاریخی واقعہ بیان کرتا ہے. قریش کے ایک سردار عاص بن وائل نے ایک پوسیدہ ہڈی اٹھائی, اسے ہاتھ میں مسل کر ریزہ ریزہ کر دیا. پھر رسول اللہ صلی اللہ علیہ وسلم کے پاس آ کر طنزیہ انداز میں پوچھا محمد کیا تمہارا رب ان بکھری ہوئی ہڈیوں کو دوبارہ زندہ کرے گا؟ رسول اللہ صلی اللہ علیہ وسلم نے نہایت اعتماد سے فرمایا جی ہاں اللہ انہیں دوبارہ زندہ کرے گا اور تمہیں بھی, پھر تمہیں تمہارے انکار کی سزا دے گا. اسی موقع پر قرآن کی یہ آیات نازل ہوئی وَضَرَبَ لَنَا مَثَلًا وَنَسِيَ خَلْقًا.

मतलब यह है कि वो हमारी मिसाल बयान करता है और अपनी पहली पैदाइश भूल जाता है। कहता है, इन बोसीदा हड्डियों को कौन जिंदा करेगा? कह दीजिए, इन्हें वही जिंदा करेगा जिसने पहली मर्तबा पैदा किया था। यही असल जवाब है। मिसाल के तौर पर फर्ज करें, कंपनी ने एक जदीद गाड़ी तैयार की, फिर किसी ने उस गाड़ी को खोलकर उसके तमाम पुर्जे अलग अलग कर दिए। अगर वही कंपनी चाहे तो क्या दोबारा उसे जोड़ नहीं सकती? जरूर कर सकती है। हालांकि ये मिसाल भी अल्लाह की कुदरत के मुकाबले में बहुत महदूद है, क्योंकि इंसान को पहले खाम माल चाहिए, कारखाना चाहिए, मशीनें चाहिए, लेकिन अल्लाह ताला के लिए सिर्फ हुक्म काफी है, कुन फयकून। इसी तरह क़यामत के अकीदे को साबित करने का एक तीसरा अंदाज है, कुरान मुस्तकबिल के मनाजर बयान करता है। ये कुरान का निहायत मुनफरद उसलूब है। अल्लाह ताला क़यामत के ऐसे मनाजर बयान करते हैं जैसे सब कुछ आंखों के सामने हो रहा है। मसलन सूरह साफात में अहले जन्नत की गुफ्तगू, अल्लाह फरमाता है कि जन्नत वाले आपस में बातें करेंगे, उनमें से एक शख्स कहेगा, दुनिया में मेरा एक दोस्त था जो क़यामत का इनकार करता था। वो मुझे कहा करता था कि तुम वाकई मानते हो कि मरने के बाद दोबारा जिंदा होंगे? फिर अहले जन्नत से कहा जाएगा, क्या तुम देखना चाहते हो कि वो कहाँ है? वो झांक कर देखेगा तो उसे जहन्नम के दरमियान में पाएगा। फतला فرآه في سواء الجحيم قالت الله إن كدت لتردين। तब वो कहेगा, अल्लाह की कसम, तू तो मुझे भी हलाक कर देता, अगर मेरे रब का फजल न होता तो आज मैं भी तेरे साथ जहन्नम में होता। फिर खुशी से अपने साथियों से कहेगा, अब हमारे लिए कोई मौत नहीं सिवाय पहली मौत के, और अब हमें कभी अजाब नहीं होगा। फिर ऐलान होगा, لِمِثْلِ هَذَا فَلْيَعْمَلِ الْعَامِلُونَ, ऐसी कामयाबी के लिए अमल करने वालों को अमल करना चाहिए। दूसरी तरफ जहन्नम का मंजर भी बयान होता है। जक्कूम का दरख्त, खोलता हुआ पानी, शदीद अजाब और अहले जहन्नम का अफसोस। ये सब क्यों? ताकि इंसान दुनिया में रहते हुए अपने अंजाम को सामने रखे। इसी तरह सूरह आराफ में भी देखिए, अहले जन्नत और अहले जहन्नम के दरमियान मुकालमा की बात आई है। अहले जन्नत पूछेंगे, हादा मा वादना रब, قد وجدنا ما وعدنا ربنا حقا فهل وجدتم ما وعد ربكم حقا, हमने तो अपने रब का वादा सच्चा पाया, क्या तुमने भी अपने रब का वादा सच्चा पाया है? जहन्नम वाले सिर्फ एक लफ्ज कहेंगे, हाँ। उसके बाद ऐलान होगा, अल्लाह की लानत हो जालिमों पर। सामने किराम, कुरान क़यामत को सिर्फ एक महज एक नज़रिया बनाकर पेश नहीं करता, बल्कि उसे एक ऐसा जिंदा मंजर बना देता है कि इंसान महसूस करने लगता है जैसे वो खुद इन मनाजिर को देख रहा हो। इसीलिए मक्की कुरान बार बार हमें आखिरत याद दिलाता है, ताकि हमारा ईमान मजबूत हो, हमारे आमाल दुरुस्त हों, और हम उस दिन की तैयारी करें जिस दिन हर इंसान को अपने रब के सामने हाजिर होना है। सामने कराम, एक मरतबा फिर उस आयत को दोहराते हैं जिस पर हमारी गुफ्तगू हो रही प्रोग्राम के शुरू से, वत्तकू यौमन तुरजऊन फीह इलल्लाह, उस दिन से डरो जिस दिन तुम अल्लाह की तरफ लौटाए जाओगे। ये वापसी इख्तियारी नहीं, कोई इंसान ये नहीं कह सकता कि मैं अल्लाह की तरफ वापस नहीं जाना चाहता। मौत आएगी, जिंदगी ख़त्म होगी, कब्र का मरहला आएगा, फिर क़यामत का दिन होगा, और फिर हर इंसान अपने रब के सामने खड़ा होगा। फिर हर जान को, हर मुतनफ्फिस को उसके किए का पूरा पूरा बदला दिया जाएगा और किसी पर जुल्म नहीं किया जाएगा। समझ कराम, जब ये अकीदा दिल में मजबूत हो जाए कि अल्लाह मुझे देख रहा है, मेरे आमाल लिखे जा रहे हैं और एक दिन मुझे इनका जवाब देना है, तो इंसान की जिंदगी बदल जाती है। फिर इंसान लोगों से नहीं अल्लाह से डरता है, लोगों के सामने नहीं तन्हाई में भी अल्लाह को याद रखता है। कुरान कहता है, इस्तग़फ़ूना मिनन्नास वला यस्तग़फ़ूना मिनल्लाह वहुवा मअहुम इज़ युबय्यितूना मा ला यर्ज़ा मिनल क़ौल वकानल्लाहु बिमा यअमलूना मुहीता। वो लोगों से तो छुप जाते हैं लेकिन अल्लाह ताला से नहीं छुप सकते।
وہ راتوں کے وقت جبکہ اللہ کی ناپسندیدہ باتوں کے خفیہ مشورہ کرتے ہیں اس وقت بھی اللہ ان کے پاس ہوتا ہے, ان کے تمام اعمال کو وہ گھیرے ہوئے ہیں. ایک اور جگہ فرمایا, ما يكون من نجوى ثلاثه الا هو رابعهم, تین آدمی بھی چپکے سے بات کریں تو چوتھا اللہ ہوتا ہے, پانچ ہو تو چھٹا اللہ ہوتا ہے, کم ہو یا زیادہ وہ ہر جگہ ان کے ساتھ ہے. یہی ایمان انسان کے اندر خود احتسابی پیدا کرتا ہے. اگر دل میں یہ یقین ہو کہ اللہ دیکھ رہا ہے تو انسان حرام کمائی سے بچے گا, جھوٹ سے بچے گا, زنا کے راستوں سے بچے گا, حرام نگاہ سے بچے گا. اکیلے کمرے میں ہو, دروازہ بند ہو, موبائل ہاتھ میں ہو, کوئی انسان نہ دیکھ رہا ہو, تب بھی مومن کا دل کہتا ہے اللہ دیکھ رہا ہے. اس لیے کسی عربی شاعر نے خوب کہا ہے, جس کا مضمون یہ ہے کہ اگر اندھیرے میں کوئی گناہ کا ارادہ کرے اور نفس اسے بہکائے تو اللہ کی نگاہ سے شرم کر اور اپنے نفس سے کہہ, جس نے اندھیرا پیدا کیا ہے وہ مجھے دیکھ رہا ہے. سامعین کرام, اس دن کوئی بہانہ نہیں چلے گا, کوئی یہ نہیں کہہ سکے گا کہ یہ میرا عمل نہیں تھا, جو کچھ انسان نے کیا ہوگا سب سامنے ہوگا. اللہ فرماتا ہے, من عمل صالحا فلنفسه ومن اساء فعليها, جس نے نیک عمل کیا اپنے فائدے کے لیے کیا اور جس نے برائی کی اپنے ہی نقصان کے لیے کی. تو سب سے پہلی چیز جس میں تقویٰ ضروری ہے وہ عقیدہ ہے, اور اس عقیدے کا سب سے بڑا ستون ہے توحید. رسول اللہ صلی اللہ علیہ وسلم نے ہمیں یہی تعلیم دی کہ عبادت کی ہر صورت اللہ کے لیے خالص ہونی چاہیے. پھر تقویٰ کا دوسرا پہلو ہے رسول اللہ صلی اللہ علیہ وسلم کی سنت کی پیروی. اللہ تعالیٰ کی محبت حاصل کرنے کا راستہ یہی ہے. اسی لیے ہر عبادت سے پہلے یہ سوال ہونا چاہیے, کیا یہ قرآن اور سنت سے ثابت ہے؟ اگر جواب ہاں ہے تو پوری محبت سے عمل کریں, اگر نہیں تو اس سلسلے میں ہمیں محتاط رہنا چاہیے. سامعین کرام, پھر اس کے بعد نماز کا مرحلہ آتا ہے, چونکہ قیامت کے دن سب سے پہلے اسی کا حساب ہوگا. نماز حرکات و سکنات کا نام نہیں بلکہ اللہ کے سامنے عاجزی اور خشوع کا نام ہے. پھر نماز کا ایک اہم تقاضا جماعت بھی ہے. قرآن کریم فرماتا ہے, ورکعوا مع الراکعین, رکوع کرنے والوں کے ساتھ رکوع کرو, یعنی جماعت کے ساتھ نماز ادا کرو. رسول اللہ صلی اللہ علیہ وسلم نے مسجد کی طرف چلنے والوں کے لیے بڑی خوشخبری دی, فرمایا اندھیروں میں مسجد کی طرف چلنے والوں کو قیامت کے دن کامل نور کی بشارت دو. اور ایک حدیث میں فرمایا, جو شخص صبح یا شام مسجد کی طرف جاتا ہے اللہ اس کے لیے جنت مہمانی کا سامان تیار فرماتا ہے. یہی وجہ ہے کہ مومن کا دل مسجد سے جڑا رہتا ہے. سامعین کرام, تقویٰ نماز میں بھی ضروری ہے, تقویٰ اپنے گھر اہل و عیال کے حوالے سے بھی ضروری ہے, آپ پر اپنے اہل و عیال کی بھی ذمہ داری ہے. اللہ فرماتا ہے, اپنے گھر والوں کو نماز کا حکم دو اور خود بھی اس پر ثابت قدم رہو. والد اپنے بچوں سے ضرور پوچھیں کہ نماز پڑھی یا نہیں. ماں اپنے اولاد کو محبت سے مسجد اور نماز کی طرف متوجہ کرے. شوہر بیوی کو اور بیوی شوہر کو خیر کی تلقین کرے, یہی ایمانی گھرانے کی پہچان ہے. پھر تقویٰ کے ایک اہم شعبہ زکوٰۃ بھی ہے. جو مال اللہ نے دیا اس میں غریبوں کا بھی حق رکھا ہے. زکوٰۃ مال کو کم نہیں کرتی بلکہ اسے پاک کرتی ہے, برکت دیتی ہے اور آخرت کا سرمایہ بن جاتی ہے. اسی طرح روزہ یہ صرف بھوکا پیاسا رہنے کا نام نہیں. رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا, اگر کوئی شخص جھوٹ, گناہ اور بدعملی نہیں چھوڑتا تو اللہ کو اس کے بھوکے پیاسے رہنے کی ضرورت نہیں. یعنی انسان کو اخلاق, زبان, نگاہ اور کردار کو بھی بدلنا چاہیے. اسی طرح حج, عمرہ, صدقہ, حسن اخلاق, امانت, دیانت, یہ سب تقویٰ کے مظاہر ہیں. سامعین کرام, آخر میں ایک نہایت اہم نصیحت کہ اگر آپ کے والدین زندہ ہیں تو یہ اللہ کی بہت بڑی نعمت ہے, ان کی خدمت کو معمولی نہ سمجھیں. یہ جنت کے دروازے ہیں